बिल्कुल प्रोग्राम शब्द में से रुली में से दर्ता शामिल हो जाए। सलाम अलैकुम ना, सलाम अलैकुम, हाउ आर यू, वेलकम टू मजदिगर शो। हर कलाई पे खैर अगले पर तक जेड मजदिगर तो तुम्हें बश के जार के मैं फातिमा वजीरिस्तानी इर्ज तो मना फातिमा वजीरिस्तानी प्रोग्राम के मैसेज क्या इट्स मी सर फा फ्रॉम करक। हेलो हाई नाइस ब्रदर, हाउ आर यू, आई लाइक योर शो, स्पेशल सलाम अल्लाह लजीम अल रुजहान फातिमा वजीरिस्तानी नाद बहार गुलाल शहजादी मसूद सैर पठान मामा सुमामा सुमैया समाहा जुर्मा हट कंजल न हटक तम सलाम वालेकुम सलाम जो तमाना असर फाखर के जो जहान मनना और चार की फाटे के मिलती भाई आओ दैबा में जरला ताना तुरकड़ी और दो गाने पा में वाड़े ना भाई मां वा जबरदस्त और जिट्स मी सर फा फ्रॉम करकर शहर दिस पोएट्री और उस दर पसे आगा से जरा नखरम उस दर पसे आगा से जरा नखरम उस कमरा वर्ष कोई बात नहीं खुश रहो डेर जो तमाना यो जहान मनना असर फाखर के यो जहान मनना ओ सलाम ना सलाम ना सलामी ना सलूट ना सलूटी ना वेलकम ना वेलकमी ना ओ भाई सईरा पठाना और वजीर जल के फ्रॉम ब्यूटीफुल डोमेना एम एस डी युवा टपा दो दसरो दसर कदर पसर गर्वी दसर कदर पसर गर्वी न तसर गरी न दसर ले दल देना वहाँ जबरदस्त यो जहान होना आसाइरा बटान हो रखे यो जहान होना और इसे वहाँ जबरदस्त सुंग मशला है मिसी आने का प्रोग्राम हो रही साबो इश्पेदा ये प्रोग्राम था मैसेज जो की आने ऑफ़ का प्रोग्राम हो रहे फाद मुझे रिश्ता नहीं वैसे मैसेज दाव की साइड वर्ताव का मैसेज क्या ना और जा गेना मुस्कान हटक सलाम टू तरेक भाई खिफसा हटक आने हटक आने ऑफ़ दिल रुबा बाकी टोले खानी तो सलमीना वालेकुम सलाम देर जुता मना सलमीना दे नेक पने का वर्षा दल और वैसे सलाम टू नादिया बहार सलवार ऋषि खान सुम्बल वजीरिस्तानी इल्हाम वजीरा आंशा खान शहजादी मसूद हम नशना सर अफाल और लजीमल सुमैया मसूद हानि अफान जरलाल अन मसूद زینب اینڈ نایاب جنی خیلا زینب نایاب جنی خیلا سائرہ بٹان آئیزر ڈومیل مروا ڈاکٹر زویا خان ملک الماسے علینا اینڈ اکر ہٹک سمایا اینڈ سماہا انزالنا ہٹک اور روحین ہٹک تم سلام وعلیکم سلام میں فاطمہ وزیر سانے ڈیر چوتا منا فاطمہ وزیر سانے پر گاؤں کے میں سے کولے یو جہان مننا بہادہ مننا اوشی اگین سائرہ بٹان سوے گنا اوشی اگین سائرہ بٹان سلو میں پاس کا گلالیتا اور چوٹا مرواتا زین وزیرہ اور ہنی افان نیابو عائشہ نور دنیا ہم نشنا وزیر ناد یہ بہار سنبل وزیر سانے فاطمہ وزیر سانے یومنا خان انشا خان شہزادی محسود حیمت دوڑ کرن دوڑ اور نور رین اینی آسماسی بجالا مرود سلو باجی افا گلتم سلام علیکم سلام دیر چو تمنا پروگرام کے لئے سلامینا انیخ پنے غور سل یو جہان منونا اٹس می سلام فا فرام کرک اور سلام جالا مرود گولشن ٹیلر آلیا اور اگزے فائی کے کائنات فاطمہ آمرا این آرما نور رین اینی تم سلام علیکم سلام دیر چو تمنا سلامینا دے اور اصل سائدو اور چیم دی کا سوچ دیوینا سابو انو قریب کے سمات ملے ویڈیو پر تعلیمینا واہ زبردست یو جہان منونا اور مسکان خٹ کلو یہ خدا شئی وچہ گینا سائر پٹھان یہی گینا سلام ورکا صدفات لڑلی سیملتا نادیا ربیا روشی خان جالا منائل خٹک آرمائن امرم مسکان خٹک اروج خٹک خفصہ خٹک گلشن ٹیلر خانی ٹیلر سمیا سمہ انزالنا خٹک چھوٹے میوش چھوٹے سنیری چھوٹے اکستان سلام وعلیکم سلام ڈیر جو تمنا یو جہان ونا شکریہ مکی پروگرام کے میسج کا ولدہ بالکل میسجینا ویروسرا زر زر میسجینا یو نظار پا میسجینا درتا تیر کھا

जी मीना वालू बिल्कुल अक्सर वही कहना छे और खबर बिल्कुल ठीक है। दुनिया चुको में देखना दुनिया ने सब ढेर ज्यादा एडवांस भी दो और बिल्कुल खबरों की टेक्नोलॉजी बोले हाँ सरा ढेर ज्यादा एडवांस था और बिल्कुल देखे मजीद हाँ चुकम दे लगा ममालिक कम डेवलप कंट्रीज चुकम देखे ना और कोशिश भी पदेना नोर मजीद हाँ दे एडवांस कबले अक्सर चुकम दे खलक बतो से कतली भी छे वही कहना छे दुनिया चुकम दे कहना अगर टेक्नोलॉजी बोले हाजरा ग्रुप और मखीकी को बिल्कुल दाहरा ठीक था दिल अक्सर खलक दास हम ये कहना छे रा जमाना चुकम दे कहना वही छदा बदली जी बदल दा और खल को चुकम दो सदले तरीके दी बदली जी और हो कल हदा में सोच कड़ाई दाए दे बदलता मतलब दे दे तब्दील के वाले हालात जिकम दी क्या ना द सूरत हाल जिकम दी मुख्तलिफ वजूहात के दीजिए होकर लगा मिजदा हम सोच कर दे चेहरा बिल्कुल लगा मतलब मुझे कम हम रोक ला जाए हर सब बदली जी हो मिजदा कल हाँ सोच कर दे चेहरा मुखपल जोन की तब्दीली सर्वसिय दो مخفل زون کی ست تبدیلی روسی دو صرف دانا چی مطلب تو یہی کنا چی حالات بدلی جی او دین لوا ہر سچ چکم دے چینج کی جی ٹھیک تا بالکل خوب سر سرا زون کی ہاں چینج چکم دے روسل پچار دی او دا تبدیلی جی کم دے دا خپل زون کی ہم روسل پچار دو خپل سوچ چکم دے گے نا سوچ دا وسیح کول پچار دی او دین علاوہ خپل رویہ چکم دے ہاں مطلب ٹکول بچار دی ہر چاہتا او دین علاوہ چانا ہاں مطلب لکھا یو انسان دے گنا غلطی وشورا نو غلطی چکم دے گنا آگا پچار دا غدا چھے آگا آگا تسلیم کی دیر دا سے کسان چاہ آگا مطلب غلطی ہوگی خوخبالا غلطی چکم دے بالکل نمانی نو بالکل مو خبر مطلب داغ دے چھے زون کے مطلب تبدیلی پچار دے وہی کہنا چھے تبدیلی آغاز شروع چھے کے مدد خمشہ دو بل نہ بلکہ دے خپل زان نہ کیجی مش بالکل غوڑی چھے مش اتگر چکم حالات تی معاشرہ چکم دے بدل شی حالات بدل شی وکلا ہم دا زون مطلب سوال مش کڑے دے چھے مخبر زون کے ست تبدیلی رواسیہ دو